0: के भयो भाइ
1: सर हामी धेरै ठाउँमा पुग्यौँ तर
0: केही छैन म छु नि टेन्सन नगर आऊ रमाइलो गरौँ